0: خوبصورت نغموں اور باتوں سے سجائے پروگرام اور اس محفل کو خوبصورت بنا رہے ہیں منو جی راشد جی ہمارے بیچ میں ایف ایم مراد آباد 89.6 کے ساتھ اپنا سمے ساجھا کر رہے ہیں اور بہت ہی خوبصورت جو ہے ماحول انہوں نے بنا دیا ہے. میں ان کے بارے میں کیا بولوں, میرے پاس شبد نہیں آ رہے, لیکن فی الحال ایسی چیزیں جب ہم سنتے ہیں اور انہیں سمجھتے ہیں تو من کو ایک الگ ہی سکون ملتا ہے اور ایک الگ دشا ملتی ہے. دیکھیے گانے, باتیں, خوب ساری چیزیں چل رہی ہیں, سوشل میڈیا ہے, تمام انفارمیشن ہے, لیکن یہ وہ چیز ہے جو ہمیں کہیں نہ کہیں مطلب ایک الگ ماحول بن جاتا ہے. وہ والی چیز ہے جو آپ لوگ وارتالاپ کر رہے ہیں ہمارے ساتھ, ہم آپ کے ساتھ, یہ ایک الگ پڑاؤ ہے, مطلب ایک الگ موڑ ہے جہاں پر اگر ہم سنیں تو بس سنتے ہی رہیں.
1: بالکل
0: ایسا سیناریو ہو رہا ہے. اور میں تو جب سے سر سے جڑا ہوں تو میرے کو بڑا آنند آ رہا ہے. پہلے میں سوچتا تھا کیا ہوتا ہے یہ ساہتیہ, یہ رچنا, شبدولی کیا ہوتی ہے, یہ سب مطلب کچھ پتا ہی نہیں تھا مجھے, صرف سنتا تھا کیونکہ میں ریڈیو پہ میں نے بہت سنا ہے. لیکن اب جب قریب سے جاننے کا موقع ملا ہے تو چیزیں سمجھ میں آ رہی ہیں.
2: یہ ذرا نوازی ہے آپ کی آنند بھائی, دو ہمارے بزرگ شاعروں کے چیزیں سنیں کہ پاس آؤ
0: جی
2: تو شاید ہمیں سمجھ لو گے.
0: ارے واہ,
2: پاس آؤ تو شاید ہمیں سمجھ لو گے
0: جی,
2: یہ فاصلے تو غلط فہمیاں بڑھاتے ہیں.
0: ارے واہ,
1: بالکل
2: تو اب آپ کا ساتھ ہمیں ملا ہے اور ہمیں ہمیں جو شروتاؤں کا ساتھ ملا ہے تو ظاہر سی بات ہے کہ ہمیں بھی بہت کچھ سیکھنے ملا اور آپ بھی سیکھ رہے ہیں جیسے کہ آپ بتا رہے ہیں, حالانکہ سب جانتے ہیں.
0: نہیں سر ایسا نہیں ہے, مطلب کبھی کبھی کیا ہوتا ہے نا جب کچھ نئی چیزیں جاننے کو سیکھنے کو ملتی ہے تو پھر اور مزہ آتا ہے چیزوں کو کرنے میں. ہم لوگ کریٹو لوگ ہیں, کریٹیوٹی کی فیلڈ میں کام کرتے ہیں راشد بھائی, تو ہر دن کچھ نیا چاہیے,
1: ہر دن
0: ہے نا, تو جب تک نئے لوگوں سے نہیں ملیں گے تب تک مزہ نہیں آئے گا. اور ہر دن جب ہم نئے لوگوں سے روبرو ہوتے ہیں تو کچھ نیا سیکھتے ہیں.
1: اور یہی دیکھیے زندگی کا فلسفہ ہے,
0: بالکل
1: کی جو ہے ہر دن کچھ ہم نیا کریں, ہر دن نیا کریں, کیونکہ جیون ہمیں صرف ایک بار ملا ہے. تو ہم کوشش یہ کریں کہ ہر دن کچھ نیا سیکھیں, کچھ نیا کریں, کچھ کریٹیویٹی کے ساتھ کریں اور کچھ ایسا کریں کہ جس سے سماج کا بھی بھلا ہو.
0: بالکل
1: سماج کو جو ہے اچھی باتیں پتا چلیں. ہماری کوشش یہی رہتی ہے کہ ہم جو ہے کچھ ایسا لکھیں جو لوگوں کو جس سے کچھ نہ کچھ موٹیویشن ملے, کچھ نہ کچھ پریرنا ملے. ہمیشہ منوج جی ہم جو ہے اور بھی ساہتیہکار ہیں مراد آباد کے, ہم سارے لوگ یہ کوشش کرتے ہیں کہ سماج میں کہیں نہ کہیں ہماری جو لیکھنی ہے اس کے اندر سماج کا ہت چھپا ہو, سماج کا کوئی نہ کوئی بھلا ہو.
2: یہ بالکل صحیح بات کہے راشد بھائی, لیکن جہاں تک ذمہ داری کی بات ہے تو آنند جی کے کندھوں پر یہ وزن کچھ زیادہ ہے,
1: زیادہ ہے
2: کیونکہ ان کی کنیکٹیویٹی ریئل آن ایئر رہتی ہے اور ان کا ان کے منہ سے نکلا ایک شبد وہ پورے واتاورن میں پھیل کر ہمارے پورے مراد آباد کے شروتاؤں کو اور ایف ایم کے شروتاؤں کو
0: زیر نوازی ہے. یہ آپ کی زیر نوازی,
2: یہ ان کے کندھوں پر زیادہ بوجھ,
1: بہت
2: بہت زیادہ بوجھ ہے,
1: کیونکہ اچھی چیزوں کو سجا کر, یہ سجا کر شروتاؤں تک جب پیش کرتے ہیں یہ اصلی رول ہے, یہ اصلی چیز ہے. شروتاؤں تک وہ چیز اس طریقے سے پہنچے کہ ان کے دماغ میں بیٹھتی جائے وہ بات, اس وہ کریکٹر یہ پلے کرتے ہیں, وہ کردار یہ نبھاتے ہیں.
2: اور آج کل کا وہ دور جب کی ڈینائل سسٹم چل رہا ہے اور بچے اپنے ماتا پتا کی وارد میں بھائی
1: جی
2: شبد لگاتے کیوں کیسے, ایسی کنڈیشن میں اسے اس کلیور میں لپیٹ کر کہ ان کو بھی وہ چیز ٹچ کرے, پیرنٹس کو بھی وہ ٹچ کرے, جو یہ گیپ ہے جو اس کا ایک پل بنایا جاتا ہے. تو یہ آنند بھائی کا اپنا جو ایک طریقہ ہے, جو ان کا یہ ٹیلنٹ ہے, اس کے سامنے کون بیٹھے گا.
0: ارے منو جی ایسا نہیں ہے, بس ہماری بھی کوشش ہوتی ہے, پریاس ہوتا ہے کہ اپنے اگر ہمیں ایک نئی شروعات کرنے کا موقع ملا, ایک اچھا پلیٹ فارم ملا ہے تو اسے صحیح دشا میں لے کے جائیں اور اس کے ذریعے سے صحیح لوگوں تک صحیح چیزیں ڈلیور کریں. جب تک ہم ایک میسج اسپریڈ نہیں کریں گے اور صحیح سے اپنا کانٹریبیوشن نہیں دیں گے تب تک مزہ نہیں آئے گا. اگر ایک پاور ہے, ایک آپ کے پاس منچ ہے تو اس کا صحیح استعمال کیا جائے, صحیح ٹیلنٹ کو موقع ملے اور صحیح بات رکھنے کا ایک صحیح طریقہ بھی ہونا چاہیے.
2: بالکل صحیح بات ہے. بس نہیں, آپ کا جو سوچ ہے, آپ کا جو سوچنا سوستھ ہے
0: جی,
2: تو یہ ظاہر سی بات ہے کہ جو ہمارے شروتا گڑھ ہیں ان کو سوستھ ہی بنائے گا. کیونکہ سیٹ پر بندہ کون بیٹھا ہے, اس کی منوستھتی کیا ہے راشد بھائی, یہ سب سے بڑا دعو مدار ہوتا ہے کہ ہم اپنا کیا سندیش کس طرح سے پہنچانے والے ہیں. تو یہ جو جس سیٹ پر ویکتی بیٹھا ہوتا ہے اس کی جو اپنی انٹینشن ہوتی ہے وہی چیز ہے. جیسے کہ میں سمجھ سکتا ہوں, اگر میں اس جگہ کو ایک ادھارن کے ساتھ دینا چاہوں تو جیسے جہاز پر جو جہاز چلانے والا کیپٹن ہوتا ہے نا, وہ ساری دشا ان سارے کے سارے جو پیسنجرس ہیں ان سب کی دشا طے کر دیتا ہے کہ اسے کہاں اور کس طرح سے لے کے چلا جائے گا. تو یہی سیٹ کا پربھاؤ. آنند جی میں آپ کو بہت بہت بدھائیاں دینا چاہتا ہوں کہ آپ اتنے بڑے کام پر, اتنی بڑی سیٹ پر ہیں جس کا دار و مدار یہ ہے کہ ہم پورا شہر اسے انفلوئنس ہوتا ہے. اور یہ بڑی اچھی بات ہے کہ وہ انفلوئنس جو ہے سکاراتمک ہے.
0: बिल्कुल सर, हमारी भी कोशिश होती है कि अभी हमारी शुरुआत है, हम तो अभी जेन ज़ी है, अभी स्टार्टिंग है हमारी तो लाइफ की, तो जितना हो सके अच्छी चीजें करें और अपने श्रोताओं को, मेरी तरह और भी तमाम लोग हैं जो बहुत अच्छा करते हैं, बट वो ये किसी का पहुंचता है किसी का नहीं पहुंच पाता है, किसी का ऐसा होता है कि समय पर स्पॉटलाइट में आ जाता है कोई बंदा, कोई देर से आता है ना, बट मेरा मानना ये है कि जब भी मौका मिले बस अच्छा करते जाओ, सिर्फ अच्छा करो, आप अच्छा करोगे आपको अच्छा मिलेगा, है ना, जिस इंटेंशन से आप बात करोगे रिवर्ड भी वैसे ही मिलेगा, तो बस सिंपल सा मौका है। बाकी मनु जी थैंक यू, राशिद भाई आपको भी थैंक यू। चलते चलते आप लोग क्या अपनी तरफ से बोलना चाहोगे, क्या मैसेज दोगे?
1: देखिए मैं जो आपका रेडियो एफएम मुरादाबाद है,
0: जी जी,
1: पहले के जमाने से और अब तक बहुत सारी चीजें आई और बहुत सारी चीजें गईं, बदली, काफी चीजें बदली, लेकिन मैं जहां तक ये समझता हूँ कि रेडियो एक ऐसा माध्यम है जो पहले भी था और आज भी है, आज भी एफएम मुरादाबाद के नाम से रेडियो है और लाखों लोग इसको सुन रहे हैं यहाँ मुरादाबाद में, और वैसे भी
2: बिल्कुल
1: एफएम वैसे भी चल रहा है देश के अंदर, तो रेडियो की महत्ता कम नहीं हुई है।
2: महत्ता की बात है सर, मैं समझता हूँ कि जो विजुलाइजेशन है उसमें बंदा अपना काम करते हुए
1: जी, जी।
2: तो उसमें उसको बाधा मिल सकती है, लेकिन जो ये केवल सुनने के लिए है
1: जी, जी।
2: तो इस चीज से वो उनके ना तो काम पर वो फर्क पड़ता है बल्कि और सकारात्मक तरीके से उन्हें और उसका एक एनर्जी बूस्टअप मिलता है।
1: बिल्कुल, और मेरा ऐसा मानना है कि देखने से ज्यादा सुनना जो है ना, सुनना वो बहुत ज्यादा दिमाग पर असर करता है देखने से ज्यादा, ये मेरा ऐसा मानना है, क्योंकि व्यक्ति काम करते करते भी चीजों को सुन रहा है तो वो माइंड में उसके जा रही है, दिमाग में चीजें आ रही हैं और कहीं ना कहीं वो सोचता है।
2: बिल्कुल, हाथ अपना काम कर रहे हैं और सुनने के बाद दिमाग अपना काम,
1: दिमाग अपना काम कर रहा है, तो देखने से ज्यादा भी मैं सुनने पर फोकस जो है अगर रहे इंसान का,
2: ये मल्टीटास्किंग में हो गया
1: जी जी,
2: अगर देखना है तो सिर्फ देखेगा वो
1: जी जी जी,
2: और यहाँ है कि सुन रहा है तो सुन भी रहा है और उसका काम भी लगातार अनवरत बिना बाधा
1: काम भी चल
2: रहा है,
1: बाधा
2: ये बहुत बड़ी बात है,
1: ये बहुत अच्छी बात है। तो ये रेडियो की जो महत्ता है वो आज भी बनी हुई है, और मैं बहुत मुबारकबाद देता हूँ आनंद जी को कि मुरादाबाद के हमारे जो सम्मानित शहरवासी हैं उनको भी जो है रेडियो से रूबरू वो करा रहे हैं और हर तरीके से उनको उनका मनोरंजन भी कर रहे हैं, संगीत गीत संगीत संगीत के साथ में, और अच्छी अच्छी जानकारी,
2: पूरा
1: अच्छी अच्छी जानकारी, हाँ बिल्कुल,
0: तो बहुत जरूरी है। राशिद भाई आप देखिए, अगर हमारे पास एक मंच है और आप जैसे अच्छे कलाकार हैं तो उनको भी एक मौका मिलना चाहिए, है ना, तो हम बस वही कोशिश करते हैं कि सिर्फ रेडियो पे गाने जानकारियों के अलावा जो लोकल टैलेंट है, जो लोकल अच्छे लोग हैं, आजकल इतने मल्टी टैलेंटेड लोग हैं, उनके पास बस प्लेटफॉर्म नहीं है
1: जी, जी।
0: बहुत सारे अच्छे अच्छे टैलेंटेड लोग हैं मनु भाई, उन्हें एक मौके की तलाश है, और अगर हमारे पास वो मौका है तो शायद उससे उनका टैलेंट और उजागर हो और हम भी कुछ अच्छा कर पाए और उनके मन को भी खुशी हो, टैलेंट रख पाए, बस वो चीज है। और रेडियो तो इतनी अच्छी पावर है, हमें नहीं पता इस वक्त हम बातचीत कर रहे हैं ये, हमें नहीं पता हमें कौन सी पर्सनालिटी रेडियो पे सुन रहा होगा,
1: बिल्कुल
0: नो नेवर की हमें विधायक जी सुन रहे हो, हमें नहीं पता हमें कोई पुलिस ऑफिसर सुन रहे हो, और हो भी सकता है कोई सुन भी रहा हो, और सुन भी रहा, क्योंकि ये एक रेडियो, क्योंकि हमें नहीं पता किस वक्त कौन श्रोता ट्यून इन कर ले, आई डोंट नो।
2: अच्छा दूसरी चीज एक और है कि इंटेंशनली अगर कोई हमें सुनता है तो उसका प्रभाव अलग, और हम किसी को जबरदस्ती सुनाना चाहते हैं तो उस दोनों बातों में बहुत अलग
0: बात है।
2: तो ऐसी कंडीशन में जब एक रिलैक्स मूड से कोई भी व्यक्ति, वही जैसे कि आपकी सीट पर आपका जो दायित्व है वो वेरी करता है
0: जी, जी।
2: तो जिन जिन कानों तक ये बात पहुंच रही होगी अपने अपने स्तर पर वो उस चीज के लिए जो भी डिसीजन लेना चाहेंगे
1: बिल्कुल
2: तो स्वतंत्र हैं, वो कर सकते हैं।
1: कहीं ना कहीं विचार जब लोगों तक पहुंचते हैं, अच्छे विचार जब लोगों तक पहुंचते हैं तो वो सोचते हैं, और कहीं ना कहीं कुछ लोग उसमें से उसको फॉलो करने की भी कोशिश करते हैं।
0: जरूर, बेशक बहुत जरूरी है अच्छी चीजें फॉलो करना। राशिद भाई, मनु भाई, थैंक यू सो मच फॉर कमिंग,
1: धन्यवाद।
0: आप आए, आपने इस महफिल को इतना खूबसूरत बनाया, और बाकी का जो पिटारा है वो संभाल के रखते हैं, फिर बुलाएंगे आपको, परेशान करते रहेंगे, आप बिल्कुल परेशान ना हो, और बाकी हम चाहेंगे आप लोग भी अपना साथ ऐसे ही निभाते रहे हमारे स्टेशन के साथ। और ये जो मंच है एफएम मुरादाबाद का, ये जो स्टेज है वो आप जैसे कलाकारों के लिए हमेशा खुला, आपका जब मन करे आप आ सकते हैं, आपका एक परिवार है एफएम रेडियो।
2: शुक्रिया। बस इसके अलावा और क्या कह सकते हैं,
0: बस थैंक यू।
2: इसमें हम सोचते हैं कि सारी बातें आप तक,
0: बस बहुत बढ़िया। और बाकी दोस्तों मैं भी अब जो है इजाजत लेना चाहूंगा, समय की थोड़ी सी जो है कमी है, क्योंकि वो है ना कि समय के साथ नहीं चलोगे तो फिर लाइफ में आगे कैसे बढ़ोगे। तो मैं हमेशा कहता हूँ कि कंधों से कंधा मिलाकर चलना है, तो पहले समय के साथ चलिए, समय वो इंपॉर्टेंट चीज है जो आपको लाइफ में आपकी मंजिल तक पहुंचा सकता है। सिर्फ एक मिनट रहती है, अगर ट्रेन जाती है तो बड़ा पछतावा होता है, काश एक मिनट पहले पहुंच जाता है ना। तो वो चीजें बस समय के साथ चली है, और ये जो घड़ी की सुइयां है बहुत कुछ जिंदगी में बदलती है। फिलहाल अभी मैं यहाँ से निकलना चाहूंगा, समय बहुत कम है। टिक टिक करके मुझे इशारा कर रही है घड़ी की सुइयां कि बेटा निकलो बाहर, बहुत बातें हो गई हैं। तो कुछ अच्छे गीत आपके लिए छोड़ के जा रहा हूँ, आप ऐसे ही ट्यून इन रहिए और ऐसे ही धाकड़ लोगों के लिए प्लीज सुनते रहिए एफएम मुरादाबाद 89.6 हमारे साथ। अगर आप भी कुछ अच्छा शेर व शायरी करते हैं या आपके अंदर कोई अच्छा टैलेंट है तो उसे बेशक आप हमारे मुरादाबाद रेडियो तक पहुंचा सकते हैं। आप हमें एक मैसेज कर सकते हैं हमारे नंबर पे 9837896896 9837896 पर हमें मैसेज कर सकते हैं अपना नाम और अपना टैलेंट, मुरादाबाद में कहां से हैं आप। हमारी टीम जल्दी आपसे संपर्क करेगी और हो सकता है अगला नंबर आपका हो मुरादाबाद स्टूडियो में। बाकी ऐसे ही सुनते रहिए अच्छी इन्फॉर्मेशन के लिए, अच्छे गानों के लिए आपके शहर का अपना लोकल रेडियो, रेडियो बजाते रहिए, गुनगुनाते रहिए। फिर होगी आपसे मुलाकात किसी और मोड़ पर इसी चैनल पर। तब तक के लिए कीप लिसनिंग टू एफएम मुरादाबाद, रखिए अपना ढेर सारा ख्याल, बाय बाय, नमस्कार।
3: सिरदर्द, लकवा या रीढ़ की तकलीफ, क्या आप भी इन परेशानियों से जूझ रहे हैं? तो अब इलाज के लिए दूर जाने की जरूरत नहीं। बीएमसी हॉस्पिटल में उपलब्ध है अनुभवी न्यूरोसर्जन डॉक्टर मोनित अग्रवाल, जहां होगा आपके हर न्यूरो प्रॉब्लम का सही समाधान। पता A42 गांधीनगर मुरादाबाद।
4: अगर आप अपने खास मौकों के लिए ढूंढ रहे हैं कुछ बेहतरीन गहने तो आज ही आइए उत्सव ज्वेलर्स। यहाँ आपको मिलेंगे खूबसूरत कुंदन, पोल की नक्काशी और नागरी पर विशेष छूट।
5: हमारे यहाँ 25% डिस्काउंट डायमंड पर और 100% हॉलमार्क ज्वेलरी के साथ पुराने सोने पर 100% वापसी भी की जाती है।
4: पता लाइन पार्क प्रकाश नगर चौराहा मुरादाबाद, मोबाइल नंबर 7055070552।
6: शादी के लिए ढूंढ रहे हैं एक ऐसी जगह जहां हो नेचर का थ्रिल और लग्जरी का चिल, तो स्वागत है देवशाह जंगल रिसोर्ट एंड स्पा जिम कॉर्बेट रामनगर नैनीताल में, जहां बनती है ड्रीमी वेडिंग्स विद प्राइवेट पूल, जकूजी रूम्स, ग्रैंड बैंकवेट विद 120 प्लस रूम्स, स्पा एंड मच मोर।
7: बुक नाउ 9258253081 एंड फॉर मोर डिटेल्स व्हाट्सएप 9258253081।